0: आओ आओ, मूंखे याद आणे न्यूज ब्रेक जो टाइम थियो आहे न, खपे शॉर्ट कमर्शियल ब्रेक आहे. तव्हां काॾे न वञिजो, हिते वेठा हुजो. मां ओहिए वञी ओहिए मोटां थी. सो स्टे ट्यून्ड, स्टे कनेक्टेड एंड कीप लिसनिंग. वाइटिश एंड डी स्किन ब्यूटी शो इज स्पॉन्सर्ड बाय वाइटिश ब्यूटी प्रोडक्ट्स एंड डी स्किन ब्यूटी प्रोडक्ट्स. हणो था कोन ॿुधायो त सही ख़बर त पवे, सोणा थिया आहियो न.
1: سرزمین سندھ اب گونج رہی ہے, گونج رہی ہے جی اے ایف ایم 88 کی سرمست آواز سے.
2: تو ڈالو دھمال اور بولو
1: جی اے ایف ایم 88
2: سندھ کی آواز.
3: اب آپ سنیں گے جی اے ایف ایم نیٹ ورک پر کے ٹی این نیوز.